पानीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौनो श्रोता कार्यक्रमको प्रथम कोशीले स्वीकार्नुहोस् कुमार कान्छा अनि रनु थापाको स्वरमा जहाँ शब्द अनि संगीत छ बीबी विश्वकर्माको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोताबाबु पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओसबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको शिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक राशिको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले सुरतमा 200 पलङको ईएसआईसी अस्पतालको पनि उद्घाटन गर्नुहुनेछ, जसले प्रमुख विशिष्टताहरूमा आधुनिक माध्यमिक स्वास्थ्य सेवा प्रदान गर्दछ। प्रधानमन्त्री श्री मोदीले गुजरात सरकारका आधुनिक विद्युत वितरण उन्नयन, उन्नत फोहोर डिस्पोजल र प्रशोधन बुनियादी ढाँचा सहित धेरै महत्वपूर्ण पहलहरूको पनि उद्घाटन गर्नुहुनेछ। साझा प्रधानमन्त्री श्री मोदीले दमनको यात्रा गर्नुहुनेछ र लगभग 2,970 करोड रुपियाँको विकास परियोजनाहरूको शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू स्वास्थ्य सेवा, नागरिक उड्डयन, पर्यटन, बुनियादी ढाँचा विकास, सम्पर्क र जनकल्याण लगायत विभिन्न क्षेत्रहरूमा फैलिएका छन्। प्रधानमन्त्री श्री मोदीले नमो एयरपोर्टको नयाँ टर्मिनल भवन र नमो अस्पताल सहित लगभग 1,340 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। नयाँ विमानस्थल टर्मिनलले क्षेत्रीय हवाई सम्पर्कलाई उल्लेख्य रूपमा बढाउनेछ र यस क्षेत्रको आर्थिक वृद्धिलाई सहयोग पुर्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र व्यापक चर्चा गर्नुभयो। दुवै नेताबीच द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै ऊर्जा, व्यापार, निवेश, स्वास्थ्य सेवा, अटोमोबाइल आदि क्षेत्रमा सहयोगको नयाँ आयामबारे चर्चा भएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेको छ। दुवै नेताहरूले आपसी हित का वैश्विक र क्षेत्रीय मुद्दाहरूमा पनि विचारहरू आदान प्रदान गर्नुभयो। दुवै पक्षले द्विपक्षीय साझेदारीलाई अझ बलियो बनाउने र वैश्विक दक्षिणको हितलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।
2: राष्ट्रपति डेल्सी रोड्रिगेज के साथ एक उच्च स्तरीय प्रतिनिधि मंडल भी है। वो इससे पहले 2015 में विदेश मंत्री और 2019, 2023, 2024 तथा 25 में उपराष्ट्रपति के रूप में भारत का दौरा कर चुकी हैं। वेनेजुएला का प्रतिनिधि मंडल भारत के ऊर्जा, औषधि और ऑटोमोबाइल क्षेत्रों से जुड़े कई प्रतिष्ठानों का दौरा करेगा। इसका उद्देश्य भारत की तकनीकी और औद्योगिक क्षमताओं को समझना तथा सहयोग की नई संभावनाओं की तलाश करना है। विदेश मंत्रालय ने कहा है कि भारत और वेनेजुएला के बीच ऊर्जा, व्यापार और वैश्विक दक्षिण के प्रति साझा प्रतिबद्धता पर आधारित सौहार्दपूर्ण संबंध है। मंत्रालय के अनुसार इस यात्रा से दोनों देशों के द्विपक्षीय संबंध और अधिक मजबूत होंगे तथा विभिन्न क्षेत्रों में सहयोग को नई गति मिलेगी। विश्व दर्पण के लिए समाचार कक्ष से सरफिरोजी।
1: राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यतागत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। उहाँले यस वर्ष दुई देशले राजनयिक सम्बन्ध स्थापनाको 70 वार्षिकोत्सव मनाउँदैछन्, जुन द्विपक्षीय सम्बन्धमा एक महत्वपूर्ण उपलब्धि हो। हिजो राष्ट्रपति भवनमा लाओसका उप प्रधानमन्त्री तथा विदेश मन्त्री थोङ्गासावन फोम्बिहानेलाई स्वागत गर्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो, वर्ष 2024 को अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आसियान शिखर सम्मेलनमा भाग लिन लाओसको भ्रमण गर्नुभएको थियो। भ्रमणको क्रममा धेरै सम्झौताहरूमा हस्ताक्षर भएका थिए, जसले दुई देशहरू बीचको सहयोगलाई नयाँ गति दियो। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र लाओस बीच द्विपक्षीय व्यापार बढेको छ, तथापि व्यापार र निवेशमा थप प्रगतिको प्रशस्त सम्भावना छ। उहाँले अझ भन्नुभयो, भारत लाओससँग सूचना र संचार, तकनिकी, स्वास्थ्य, चिकित्सा, कृषि, सिंचाई, उत्पादन, नवीकरणीय ऊर्जा र बिजुली लगायत विभिन्न क्षेत्रहरूमा सहयोग बढाउन तत्पर छ। प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा ब्रिक्स संस्कृति कार्य समूहको दोस्रो बैठक आज सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा चीन, ब्राजिल, इजिप्ट, इथियोपिया र इन्डोनेसिया लगायत 11 देशका प्रतिनिधिहरूले भाग लिनेछन्। कार्यक्रममा वरिष्ठ राजनयिक, नीति निर्माता र संस्कृति विशेषज्ञ सांस्कृतिक सहयोगलाई बढावा दिन र आपसी साझेदारीलाई बलियो बनाउने विषयमा विचार विमर्श गर्नेछन्। G20 बैठकहरूको सफल आयोजनापछि वाराणसीले एकपटक फेरि महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिरहेको छ। रेल मन्त्री अश्विनी वैष्णव शनिबार पश्चिम बङ्गालको भ्रमणमा रहनुहुनेछ, जहाँ उहाँले रोकिएका रेल परियोजना प्रगतिहरूका समीक्षा गर्नुहुनेछ। उहाँले नवन्ना सभागारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग उच्चस्तरीय बैठक गर्नुहुनेछ, जसमा पूर्वी रेलवे, दक्षिण पूर्वी रेलवे, पूर्वोत्तर सीमान्त रेलवे र मेट्रो रेलवेका महाप्रबन्धकहरू पनि सामेल हुनेछन्। संसदको रेल सम्बन्धी स्थायी समिति सदस्यहरू पनि शनिबार दिउँसो कोलकाता पुग्नेछन्। साँझ उनीहरूले रेलसँग सम्बन्धित विभिन्न संगठनहरूसँग बैठक गर्नुहुनेछ। केन्द्रीय अल्पसंख्यक मामला मन्त्री किरण रिजिजूले आज प्रशासनमा सुधार ल्याउन र कल्याणकारी योजनाहरूको प्रभावकारी वितरण सुनिश्चित गर्न तकनिकले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा अल्पसंख्यक मामला मन्त्रालयद्वारा आयोजित सुधारहरूको 12 वर्षको उपलक्ष्यमा आयोजित सुधार उत्सवलाई सम्बोधन गर्नुहुँदै यस्तो टिप्पणी गर्नुभएको हो। मन्त्री रिजिजूले भन्नुभएको छ, तकनिकीको प्रयोगले मन्त्रालयहरूलाई देशभरिका लाभार्थीहरूको जीवनमा ठोस परिवर्तन ल्याउन सक्षम बनाएको छ। वर्ष 2047 विकसित भारत निर्माण गर्ने सरकारको प्रतिबद्धतालाई दोहोर्याउनु हुँदै श्री रिजिजूले भन्नुभयो, हाम्रो भिजन यस्तो भारत निर्माण गर्नु हो जहाँ गरिबी उन्मूलन होस् र प्रत्येक नागरिकले आवास, पिउने पानी, बिजुली, खाद्य सुरक्षा र डिजिटल सम्पर्क पाउनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
4: हर घर सूर्य घर।
1: गृहमन्त्री अमित शाहले आज मेघालयको सिलङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ। बैठकमा उत्तर पूर्वी क्षेत्रको विकाससँग

0: रोल प्ले किया है पिछले सालों से। हमारे जो ऑनरेबल डोनर मिनिस्टर हैं उनके लीडरशिप पर अभी सेक्टर वाइज कुछ हाई लेवल टास्क फोर्स का भी गठन किया गया है, तो उसमें भी हम लोग ने रिपोर्ट तैयार किया है, उसका सबमिशन भी आज ही है। उम्मीद है कि जितनी भी हाई लेवल टास्क फोर्स जो कमिटी बनाया है उनका जो रिकमेंडेशन है भारत सरकार उसको अमल करके नॉर्थ ईस्ट को डेवलपमेंट की दृष्टि में और भी आगे लेके जाएंगे।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। उहाँले नियमित योगको अभ्यासले शरीर स्वस्थ र मनलाई शान्त राख्ने बताउनु भएको छ। उहाँले योगलाई दैनिक जीवनको हिस्सा बनाएर सन्तुलित स्वस्थ र ऊर्जावान जीवन जिउन सकिने बताउनु भएको छ। विश्व योगासन स्पोर्ट्स च्याम्पियनसिपको उद्घाटन संस्करण गुजरातको अहमदाबादमा शुरू भएको छ, जुन वैश्विक खेल रोडम्यापमा ऐतिहासिक उपलब्धि मानिएको छ। यस प्रतियोगिताका लागि विश्वभरिका योग उत्साही र खेलाडीहरू भेला हुने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ठूलो कार्यक्रममा भर्चुअल माध्यमबाट भाग लिनुहुनेछ। वाणिज्य एवं उद्योग राज्य मन्त्री जितेन प्रसादले वैश्विक अवरोध र आर्थिक अनिश्चितताका बावजूद अन्य देशको तुलनामा व्यापार बजारमा भारत राम्रो स्थानमा रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित ग्लोबल बिजनेस रिसर्च कन्फरेन्स जीबीआरसीको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्री प्रसादले विभिन्न देशहरूसँग हालै सम्पन्न मुक्त व्यापार सम्झौताको प्रशंसा गर्नुभयो। महाराष्ट्रमा भारतीय जनता पार्टी, शिवसेना र काङ्ग्रेसको महायुति गठबन्धनले विधान परिषद चुनावको लागि 17 उम्मेद्वारको नाम घोषणा गरेको छ। चुनाव 18 जुनमा हुँदैछ। भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष रविन्द्र चौहानले हिज मुम्बईमा पत्रकारहरूसँग बातचित गर्नुहुँदै यी नामहरूको घोषणा गर्नुभएको हो। श्री चौहानले भन्नुभएको छ, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र एनसिपी नेता सुनेत्रा पवारबीच चर्चापछि सीट आवन्टनलाई अन्तिम रूप दिएको छ। श्री चौहानले विद्रोही उम्मेद्वारहरूलाई आफ्नो नामाङ्कन फिर्ता लिन अपील गर्नुहुँदै गठबन्धनले उनीहरूको चिन्तामा सकारात्मक अडान लिने बताउनु भएको छ। इन्डियन एयरलाइन्सले 10,000 करोड रुपियाँ लागतको एटीएफ मूल्य स्थिरीकरण कोषलाई अनुमोदन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। यसले भारतीय विमानन तन्त्रलाई सहयोग पुग्ने एयरलाइन्सले बताएका छन्। केन्द्रीय मन्त्रीमण्डलले हिज भारतीय विमानन कम्पनीहरूलाई उनीहरूको घरेलु र अन्तर्राष्ट्रिय परिचालनमा सहयोग गर्नका लागि एटीएफ मूल्य स्थिरीकरण कोषलाई अनुमोदन गरेको थियो। यसले कम्पनीहरूलाई मध्य पूर्व सङ्घर्षको बीचमा एटीएफको मूल्यहरू स्थिर गर्न मद्दत गर्नेछ। यसैबीच एयर इन्डियाले यसले भारतीय नागरिकहरूका लागि कनेक्टिभिटी बलियो बनाउने सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। यो पहलको लागि इन्डिगोले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्यमा इबोलाको प्रकोप तीव्र गतिमा फैलिरहेको र यसलाई रोक्ने प्रयास पर्याप्त नभएको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेसस इबोला भाइरस नियन्त्रणको लागि अझ अधिक कार्यवाहीको आवश्यकतामाथि जोड दिनुभएको छ। उहाँले इबोला भाइरस अहिले उत्तर र दक्षिण किबु प्रान्त र छिमेकी युगान्डामा फैलिएको बताउनु भएको छ। मईको मध्यदेखि अहिलेसम्म 344 इबोला संक्रमण पुष्टि भएको छ भने 60 मृत्यु भएको छ। नेशनल ग्यालरी अफ मोडर्न आर्ट नयाँ दिल्लीले हाल ग्रीष्मकालीन कार्यशाला 2026 आयोजना गरिरहेको छ, जसले युवा मस्तिष्क र कला उत्साहीहरूलाई इमर्सिभ र आकर्षक कला अभ्यासहरू मार्फत उनीहरूको रचनात्मक अन्वेषण गर्न एकै मञ्चमा ल्याउँदछ। एनजिएमएको नयाँ शाखाको यो कार्यशाला जारी छ र 16 जुनसम्म जारी रहनेछ। कार्यशालाको समय दैनिक बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ। भारतीय कुस्ती खेलाडीहरूले आज मंगोलियाको उलानबाटार ओपन वरियता सिरिज प्रतियोगितामा आफ्नो अभियान शुरू गर्दैछन्। 4 दिनसम्म चल्ने प्रतियोगितामा भारतीय खेलाडीहरूले पुरुष फ्रीस्टाइल, महिला कुस्ती र ग्रिको रोमन कुस्ती स्पर्धामा भाग लिनेछन्। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गुजरात र दमनको भ्रमण गर्नुहुनेछ। उहाँले सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड रुपियाँभन्दा अधिक लागतको धेरै विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसित द्विपक्षीय सम्बन्धमा व्यापक चर्चा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले भारत र लाओस बीच गहिरो सभ्यता

0: गत सम्बन्ध रहेको र यो बौद्ध धर्म र रामायणको साझा विरासतमा प्रतिबिम्बित भएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज मेघालयको सिलोङमा पूर्वोत्तर परिषदको 73 पूर्ण सत्रको अध्यक्षता गरिरहनु भएको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई नियमित योग गर्न आग्रह गर्नुभएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: कार्यक्रम की आखिरी पेशकश की ओर बढ़ा जाएं। शंकर जयकिशन की तर्ज पर शैलेंद्र की रचना है, लता मंगेशकर मुकेश और साथियों के स्वर।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा, विषय छ भारतले सबैभन्दा बढी खाद्यान्न उत्पादन दत्ता गर्दछ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय कृषि तथा किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले हालै 2025-26 को लागि प्रमुख बालीहरूको उत्पादनको तेस्रो अग्रिम अनुमान जारी गर्नुभयो र भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले किसानहरूको समृद्धि र कृषि क्षेत्रको वृद्धिको लागि निरन्तर काम गरिरहेको छ, जसको सकारात्मक प्रभाव अब रेकर्ड कृषि उत्पादनको रूपमा देखिन थालेको छ। तेस्रो अग्रिम अनुमान अनुसार देशको कुल खाद्यान्न उत्पादन 376.563 मिलियन टन अनुमान गरिएको छ, जुन गत वर्षको 357.732 मिलियन टन उत्पादन भन्दा लगभग 18.8 मिलियन टन बढी हो। यो देशको इतिहासमा अहिलेसम्मकै उच्च खाद्यान्न उत्पादन हो। श्री चौहानले यस ऐतिहासिक उपलब्धिको लागि देशका किसानहरूलाई बधाई दिनुभयो। कृषि तथा किसान कल्याण मन्त्रालयले जारी गरेको तेस्रो अग्रिम अनुमानले भारतको कृषि प्रगतिको बलियो र उत्साहजनक तस्विर प्रस्तुत गर्दछ। श्री चौहानले विस्तृत बालीगत तथ्याङ्कले वर्ष 2024-25 150.184 मिलियन टन रहेको चामल उत्पादन 154.024 मिलियन टन रहेको बताउनुभयो, जसले 3.84 मिलियन टनले वृद्धि भएको बताउनुभयो। श्री चौहानले भन्नुभयो, तेस्रो अग्रिम अनुमानले देशमा खाद्यान्न प्रमुख अन्न तेलहन र व्यावसायिक बालीहरूको उत्पादन स्थिति बलियो रहेको स्पष्ट रूपमा संकेत गर्दछ। धेरै बालीहरूले रेकर्ड उत्पन्न स्तर हासिल गर्ने अनुमान गरिएको छ। उहाँले अझ भन्नुभयो, भारतीय कृषि अनुसन्धान परिषद र यसका संस्थाहरूले गरेको कृषि अनुसन्धानले पनि प्रमुख बालीहरूको उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। यी प्रयासहरूमा जलवायु प्रतिरोधी बाली प्रजातिहरूको विकास, वर्षामा आधारित उत्पादन प्रवृद्धि र तल्लो तहका किसानहरूलाई अनुसन्धान परिणामहरूको प्रसार समावेश छ। गत वर्ष गरिएको विकसित कृषि संकल्प अभियान अन्तर्गत वैज्ञानिकहरूले किसानहरूलाई प्रत्यक्ष पहुँच प्रदान गरेर देशभरिका कृषि अभ्यासहरूलाई अझ बलियो बनाएको थियो। किसानहरूलाई जलवायु प्रतिरोधी प्रतिविधिहरू, सुधारिएको बाली उत्पादन प्रविधिहरू, वर्षामा आधारित खेती अभ्यासहरू र समग्र कृषि विकासको लागि वैज्ञानिक सल्लाहकार समर्थन प्रदान गरिएको थियो। वर्ष 2025-26 आईसीएआरले अन्न तेलहन दाल व्यावसायिक बाली र चार बालीहरू सहित देशका विभिन्न कृषि जलवायु क्षेत्रको लागि उपयुक्त 349 बाली प्रजातिहरू जारी गर्नुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्रीले जानकारी गराउनुभयो, वर्ष 2024-25 प्रजनन बिउ उत्पादन 109 1370.2 क्विंटल पुगेको छ जबकि गुणस्तरीय बिउ उत्पादन 433,114.7 क्विंटल रहेको छ। माटो र जल स्रोत व्यवस्थापन जलवायु स्मार्ट कृषि डिजिटल माटो वृद्धि मत्ता र दिगो कृषि प्रविधिहरूमा एकीकृत नव प्रवर्तनले प्रमुख बालीहरूको उत्पादन बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
3: আকাশবাণী শিলিগুড়ি। এখন শুরু হচ্ছে গান পরম্পরায় অনুষ্ঠান। আজ এই অনুষ্ঠানে শুনবেন শরৎবাদন রাগ শ্রী, শিল্পে ওস্তাদ আলী আকবর খাঁ।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीले मध्यस्थकर्ता पंकज कुमार सिंह र सांसद राजु विष्टसित दार्जीलिङ पहाड़ समस्या स्थायी समाधानबारे बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थाँतीमा रहेको महँगाई राहत डीआर र महँगाई भत्ता डीए भुक्तान गर्न शुरू गरेको छ। दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टको पहलपछि पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले बगान क्षेत्रहरूमा सबै केन्द्रीय तथा राज्यका कल्याणकारी योजनाहरू र सरकारी परियोजनाहरू लागू गर्न आधिकारिक अनुमति दिनुभएको छ। र अलिपुर मौसम विभागले आगामी मंगलबारसम्म उत्तर बंगालका सबै जिल्लाहरूमा प्री मनसून वर्षा हुने सम्भावना व्यक्त गरेको छ।

0: परिषदको पूर्ण सत्रमा पूर्वोत्तर क्षेत्रका राज्यपालहरू, मुख्यमन्त्रीहरू र नीति निर्माताहरू सहित धेरै प्रतिष्ठित नेताहरूले भाग लिएका थिए। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थाँतीमा रहेको महँगाई राहत डीआर र महँगाई भत्ता डीए भुक्तान गर्न शुरू गरेको छ। नवन्नाले जारी गरेको जानकारी अनुसार वर्ष 2008 देखि वर्ष 2015 सम्मको अवधिको बाँकी रकम चरणबद्ध रूपमा भुक्तानी भइरहेको छ। 29 मईमा नवन्नाले जारी गरेको अधिसूचनामा स्पष्ट गरिएको छ कि यदि कुनै कर्मचारी वा पेन्सनधारीको मृत्यु भएको छ भने यस्तो अवस्थामा उनीहरूको नामित व्यक्ति वा कानूनी उत्तराधिकारीलाई बकेता भुक्तानी गरिनेछ। सरकारका अनुसार भुक्तानी प्रक्रियाका क्रममा धेरै केसमा लाभार्थीहरूको मृत्यु भएको पाइएको थियो, जसका कारण भुक्तानीमा तकनिकी तथा प्रशासनिक जटिलता उत्पन्न भएको थियो। यी समस्याहरू हटाउन नयाँ दिशानिर्देशहरू पहिले नै लागू गरिएको थियो। नयाँ व्यवस्था अनुसार कुनै कर्मचारी वा पेन्सनधारीले सदस्य दर्ता भएमा बाँकी रकम सिधै निजको ब्याङ्क खातामा जम्मा हुनेछ। यदि मनोनित र पारिवारिक पेन्सनकर्ता समान छन् भने भुक्तानी सिधै उनीहरूको खातामा गरिनेछ। एकै समयमा नामाङ्कनको उपलब्धताको मामिलामा कानूनी उत्तराधिकारीहरूले आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ, त्यसपछि भुक्तानी गरिनेछ। यसैबीच वित्त विभाग सूत्र अनुसार राज्य सरकारले सेवानिवृत्त कर्मचारीहरूको भगेता महँगी भत्ता डीए पनि तिर्न शुरू गरेको छ। यस भुक्तानीले अप्रेल 2008 देखि दिसम्बर 2015 सम्मको अवधिको बकाया बकैतालाई समेट्छ र चरणबद्ध रूपमा जारी पनि भइरहेको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीसित दार्जीलिङ समस्या स्थायी समाधानका लागि नियुक्त इन्टरलोक्युटर मध्यस्थकर्ता पूर्व आइपीएस र सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज कुमार सिंह अनि दार्जीलिङका लोकसभा सांसद राजु विष्टले कोलकाताको सचिवालय नवान्नमा एउटा महत्वपूर्ण बैठक गरे। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री सुवेन्दु अधिकारी तथा मध्यस्थकर्ता पंकज कुमार सिंह बीच यो पहिलो औपचारिक बैठक हो। अर्को अर्थमा भनौँ भने पश्चिम बंगाल सरकारको मुखिया तथा केन्द्र सरकारका प्रतिनिधि बीच यो पहिलो बैठक थियो। बैठकमा मुख्यमन्त्री श्री अधिकारीले दार्जीलिङ पहाड़को दीर्घकालिक समस्याको समाधानका लागि हरेक आवश्यक सहयोग दिने वचन मध्यस्थकर्तालाई दिनुभयो। उहाँले पहाड़का विभिन्न पक्षहरू बीच वार्ता र चाँडै संवैधानिक समस्या समाधानका लागि मार्ग प्रशस्त गर्ने पनि बताउनुभयो। बैठकमा श्री राजु बिष्ट, राज्यका मुख्य सचिव मनोज अग्रवाल, मुख्यमन्त्रीका सल्लाहकार डाक्टर सुब्रत गुप्ता, गृह सचिव तथा पार्वत्य मामिला सचिव र राज्य पुलिस महानिदेशक पनि उपस्थित थिए। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीले आज कोलकातामा जल मेट्रो सेवा शुरू गर्ने घोषणा गर्नुभएको छ। सचिवालयमा केन्द्रीय जहाजरानी मन्त्री सर्वानन्द सोनोवालसँगको उच्च स्तरीय भेटपछि उहाँले यस आशयको जानकारी दिनुभयो। यस बैठकमा राज्य र केन्द्रबीच जलमार्ग र बन्दरगाह विकाससँग सम्बन्धित धेरै महत्वपूर्ण मुद्दाहरूमा सहमति भएको छ। मुख्यमन्त्री श्री अधिकारीले कोलकातामा वाटर मेट्रो परियोजनालाई द्रुत गतिमा अघि बढाइने जानकारी दिनुहुँदै यस पहलले शहरको नदी मार्गमा परिवहन थप सुविधाजनक तथा आधुनिक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस पहलद्वारा राज्यमा जल यातायातको नयाँ युगको शुरूआत सहित शहरी यातायातमा दबाव कम गर्न मद्दत सिद्ध हुने बताउनुभयो। बैठकमा यो पनि निर्णय गरिएको छ कि राज्यमा कुल 44 जेटी निर्माण गरिनेछ, जबकि राष्ट्रिय जलमार्गका लागि 25 जेटीहरूको निर्माण अन्तिम चरणमा छ। बाघ बजार, अहिरिया टोला, शोभा बजार, मल्लीघाट, रामकृष्ण घाट, बाथ घाट लगायतका मुख्य घाटको सौन्दर्यकरण मर्मतको काम भइरहेको छ। मुख्यमन्त्री श्री अधिकारीले गंगासागर मेलालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजनामा पनि जोड दिनुभएको छ। पश्चिम बंगालमा लामो समयदेखि रोकिएको कतिपय केन्द्रीय ग्रामीण विकास योजनाहरू पुनः शुरू हुन गइरहेको छ। राज्यको पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले आज नवन्नमा आयोजित पत्रकार सम्मेलनमा यस आशयको जानकारी दिनुभयो। केन्द्रबाट अनुदान प्राप्त भएपछि ग्रामीण विकाससँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनको प्रक्रियालाई तीव्र पारिएको उहाँले बताउनु भएको छ।

0: बुनियादी ढाँचा विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। मन्त्री श्री घोषले जानकारी दिँदै भन्नुभयो, पञ्चायत र ग्रामीण विकास विभाग अन्तर्गत सञ्चालित धेरै महत्वपूर्ण केन्द्रीय योजनाहरू पुनः सक्रिय भएका छन्। यसमा महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना मनरेगा, प्रधानमन्त्री आवास योजना ग्रामीण, प्रधानमन्त्री ग्राम सडक योजना, दीनदयाल अन्त्योदय योजना, राष्ट्रिय ग्रामीण आजीविका मिशन, राष्ट्रिय ग्राम स्वराज अभियान, राष्ट्रिय सामाजिक सहायता कार्यक्रम र केन्द्रीय वित्त आयोग अन्तर्गत सञ्चालित विभिन्न योजनाहरू समावेश छन्। ग्रामीण सम्पर्क सुदृढीकरणका लागि प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत वृहत स्तरमा काम गर्ने तयारी गरिएको छ। मन्त्री श्री घोष अनुसार 27 मईमा केन्द्रीय ग्रामीण विकास मन्त्रालयको अधिकार प्राप्त समितिको बैठकमा पश्चिम बंगालका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यस अन्तर्गत राज्यमा लगभग 2790 किलोमिटर नयाँ ग्रामीण सड़क र 45 वटा पुल निर्माण हुनेछन्। केन्द्र र राज्य सरकारको संयुक्त लगानीमा लगभग 2500 करोड रुपियाँ खर्च हुने यस परियोजनाको काम अन्तिम स्वीकृति प्राप्त हुनसाथ शुरू हुनेछ। मार्च 2022 लगभग स्थगित रहेको मनरेगा योजना पुनः शुरू गर्ने तयारी पूरा भएको मन्त्री श्री घोषले जानकारी दिनुभएको छ। राज्यका लगभग 2,56,00,000 रोजगार कार्ड धारकहरूलाई रोजगार प्रदान गर्न सबै ग्राम पञ्चायतहरूमा आवश्यक तयारी गरिएको छ। प्रशासनिक स्वीकृति, तालिम र क्षमता अभिवृद्धिको काम अन्तिम चरणमा छ। आकाशवाणी समाचार खरसाङ कक्षबाट स्नेहा थामीको
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: दार्जिलिङ पहाड़ तराई र डुवर्स क्षेत्रका चिया कमान तथा सिन्कोना बगानका बासिन्दाहरूको लागि एउटा ठूलो एवं ऐतिहासिक खुशीको खबर आएको छ। दार्जिलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टको पहलपछि पश्चिम बंगालका मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीले बगान क्षेत्रहरूमा सबै केन्द्रीय तथा राज्यका कल्याणकारी योजनाहरू र सरकारी परियोजनाहरू लागू गर्न आधिकारिक अनुमति दिनुभएको छ। सांसद राजु विष्टले गत 29 मईको दिन मुख्यमन्त्रीलाई पत्र लेखेर यस विषयमा तुरन्त कदम चाल्न अनुरोध गर्नुभएको थियो। सांसद विष्टले विगत 15 वर्षदेखि राज्यको तत्कालीन तृणमूल कांग्रेस सरकारले पूर्वाग्रह राखेर यी क्षेत्रहरूमा विकास परियोजनाहरू रोकेको र बगान श्रमिकहरूलाई जान जानी अधिकारबाट वञ्चित गरेको गम्भीर आरोप समेत लगाउनु भएको छ। मुख्यमन्त्रीको यो समय सापेक्ष आदेशसँगै अब बगान क्षेत्रको विकासमा क्षेत्राधिकारको कुनै बाधा रहने छैन। अब चिया र सिन्कोना बगानका श्रमिकहरूले सरकारका विभिन्न सुविधाहरू प्राप्त गर्ने सांसद श्री विष्टले बताउनु भएको छ। दार्जीलिङमा हिजो सम्पन्न प्रशासनिक बैठकले जीटीएको बजेट तथा जीटीएको ऋण सम्बन्धी विषय स्पष्ट भएको छ। प्रशासनिक रिभ्यू बैठकमाथि अनित थापाले प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो, वास्तवमा जीटीए 400 करोड रुपियाँको लायबिलिटीमा चलिरहेको सांसद राजु विष्टले पनि बुझ्नु भएको छ। आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले लालकोठीमा कार्यकारी सभासदहरू एवं अन्य विभागीय विषय बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै जीटीएमा भने जस्तो पैसा नआएको बताउनु भयो। निरन्तर रूपमा रकम नआएको कारणले गर्दा जीटीएले राज्य सरकारबाट अझ 400 करोड पाउन बाँकी रहेको श्री थापाले बताउनुभयो। पश्चिम बंगालका पूर्व खेल मन्त्री अरूप विश्वासले दिसम्बर 2025 युवा भारती क्रीडा क्रियाङ्गणमा आयोजित लियोनेल मेसीको गो एट इण्डिया टुर कार्यक्रमसित सम्बन्धित कथित अनियमितता औ तोडफोड़ मामिलामा पुलिस समक्ष पेश हुनका लागि 14 दिनको अतिरिक्त समय मागेका छन्। यस मामिलामा दर्ता प्राथमिकीको सिलसिलामा विधाननगर दक्षिण थाना पुलिसले उनलाई जाँचबुझको लागि 5 जुनमा उपस्थित हुनु भनेको थियो। यो जाँच 13 दिसम्बर 2025 सल्ट लेक स्थित युवा भारती क्रियाङ्गणमा आयोजित विवादित कार्यक्रमलाई लिएर दर्ता उजुरीको आधारमा शुरू गरिएको छ। गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिले आज मिरिक खण्ड विकास कार्यालयमा एउटा ज्ञापन पत्र बुझायो। विभिन्न जनमुखी मुद्दाहरूलाई पारदर्शी ढंगमा गरिनुपर्ने विषयहरूमा ज्ञापन दिएको जानकारी प्रवक्ता अर्पण राईले दिनुभएको छ। पश्चिम बंगालका महिला तथा बाल कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्र पालले आज आसनसोल स्थित सर्किट हाउसमा मीडियासँग बातचित गर्ने क्रममा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कांग्रेसको कड़ा आलोचना गर्नुभएको छ। उहाँले कानून र संविधान भन्दा माथि कोही पनि नरहेको बताउनुहुँदै कसैले कानून मिचेको छ भने उनीमाथि कारवाही गर्नुपर्ने बताउनु भएको छ। खरसाङ निवासी मुनिशचन्द्र तामाङलाई भारतीय सेनाको मेजर जनरल पदमा पदोन्नति गरिएको छ। पदोन्नति सूची भर्खरै सार्वजनिक भएको छ। उहाँ पहिलो पटक 1995 सिलोङ आसाम रेजिमेन्टमा कमिसन्ड अफिसरको रूपमा असम रेजिमेन्टमा भर्ना भएका थिए। 31 वर्षभन्दा लामो निष्ठापूर्ण र उल्लेखनीय सेवापछि उनी भारतीय सेनाको उच्च ओहदा मेजर जनरल पदमा पुग्न सफल भएका हुन्। एक ऐतिहासिक सफलतापछि देश विदेशका विशिष्ट व्यक्तित्वहरू राज्यसभा सांसद हर्षवर्धन श्रृंगला तथा गोर्खा समुदायका विभिन्न संगठनहरूले उनलाई बधाई ज्ञापन गर्दै उज्यालो भविष्यको कामना गरेका छन्। उल्लेखनीय छ कि युवा पुस्ताका निम्ति एउटा ठूलो प्रेरणास्रोत बनेका मेजर जनरल मुनिशचन्द्र तामाङ प्रख्यात वैज्ञानिक एवं पद्मश्री डाक्टर एकलव्य शर्माका भान्जा र वास्तुकार आर्किटेक्ट पंकज शर्माका भाइ हुन्। अलिपुर मौसम विभागले आगामी मंगलबारसम्म उत्तर बंगालका सबै जिल्लाहरूमा प्री मनसून वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मौसम विभाग अनुसार राज्यका अधिकांश जिल्लामा भारी वर्षासँगै हुरी बतास चल्न सक्ने सम्भावना छ। दक्षिण बंगालमा बीचबीचमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसमविदहरूका अनुसार उत्तर बंगालमा यो वर्षा प्री मनसूनको गतिविधिको एक हिस्सा हो। यो समाचार युट्युबमा @AIR Kersing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उत्तर पूर्वमा हिंसाको युगको अन्त्य गरेको र यस क्षेत्रलाई विवादको केन्द्रबाट अवसरको केन्द्रमा रूपान्तरण गरेको बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मध्यस्थकर्ता पंकज कुमार सिंह र सांसद राजु विष्टसित दार्जीलिङ पहाड़ समस्यामाथि समाधानबारे बैठक गर्नुभयो। पश्चिम बंगाल सरकारले राज्यका सेवानिवृत्त कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई लामो समयदेखि थाँतीमा रहेको महँगाई राहत डीआर र महँगाई भत्ता डीए भुक्तान गर्न सुरु गरेको छ। दार्जीलिङका सांसद तथा भाजपाका राष्ट्रिय प्रवक्ता राजु विष्टको पहलपछि पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बगान क्षेत्रहरूमा सबै केन्द्रीय तथा राज्यका कल्याणकारी योजनाहरू र सरकारी परियोजनाहरू लागू गर्न आधिकारिक अनुमति दिनुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करण लिएर बेलुकी 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
4: अनुष्ठान प्रचारित हच्छे आकाशवाणी शिलीगुड़ी केन्द्र थेके। एकटी घोषणा, आगामी 7 June 2026 रविवार रात 8 শুনবেন স্বাস্থ্য বিষয়ক লাইভ ফোন ইন অনুষ্ঠান সুস্বাস্থ্য। বিষয় ব্রেন টিউমার। বিশেষজ্ঞ হিসেবে উপস্থিত থাকবেন ডক্টর সপ্তর্ষি ঘোষ। সরাসরি কথা বলতে ফোন করুন এই নম্বরে 9434076705। ফোন নম্বরটি আবারও জানাচ্ছি 9434076705। ঘোষণাটি শেষ হল। আকাশবাণী শিলিগুড়ি কেন্দ্র থেকে প্রচারিত অনুষ্ঠান শুনছেন। শুরু হচ্ছে হিন্দি ছবির গানের অনুষ্ঠান। প্রথমেই শুনবেন লতা মঙ্গেশকর, মুকেশ এবং মহেন্দ্র কাপুরের কণ্ঠে সঙ্গম ছবির গান।